बीएफपीएस गोर्खा रेडियो सुनेर संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुजन बालाको तर्फबाट र प्रिय श्रोताहरू, संगीत सागर आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र मिठा मिठा गीत संगीतको साथमा आएको छ। आज पनि

श्रोताहरू सदा आज र आज नेपाली तथा हिन्दी गीतको कोसेली बोकेर आइपुगेको छ संगीत सागर तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा भनौँ संगीत सागरको किनारामा भनौँ होइन आज पनि सदाझै संगीत सागरको छालहरूमा रमाउनेछौँ तपाईँ हामी संगीत सागरको लहरहरूमा रमाउनेछौँ होइन त र कार्यक्रमको थालनीमा सुन्नुभयो एउटा मिठो सुमधुर गीत श्रोताहरू चर्चित गायिका मिलन नेवार भन्दै हुनुहुन्थ्यो मुटुभित्रै देऊ न मलाई बास भनेर हजुर श्रोताहरू कार्यक्रमको थालनीमा हाम्रो चर्चित गायिका मिलन नेवारलाई हामीले मुटुभित्र बास दिइसकेका छौँ श्रोताहरू र अब अर्को गीततर्फ लागौँ अर्को गीत यहाँ चर्चित गायक सुरेश कुमार छेत्री हजुर उहाँ आइपुग्नु भएको छ र उहाँ भन्दै हुनुहुन्छ नसोध मलाई विदेशमा म कस्तो छु सजिलै भनिदिन्छु म त सन्चै छु हजुर यो मिठो सुमधुर गीत अबको प्रस्तुतिमा सुरेश कुमारको आवाजमा

गायक सुरेश कुमारलाई सुन्यौ भर्खरै तपाईँ हामीले श्रोताहरू, उहाँ भन्दै हुनुहुन्थ्यो, नसोध मलाई विदेशमा म कस्तो छु, सजिलै भनिदिन्छु म त सन्चै छु भनेर। हजुर श्रोताहरू, संगीत सागरको इछालहरूमा, संगीत सागरको यी लहरहरूमा यस्तै मिठा मिठा गीतहरू आज हामी सुन्नेछौ श्रोताहरू। र आउनुहोस् अब हामी कार्यक्रमलाई अघि बढाउँ, र कार्यक्रमलाई अघि बढाउँदाखेरि श्रोताहरू, झुमा लिम्बू, हजुर गायिका झुमा लिम्बू आउनु भएको छ, उहाँले धेरै अघि गाउनु भएको गीत हो, रेकर्ड गराउनु भएको गीत हो यो, मलाई साह्रै नै मनपर्छ श्रोताहरू। गीतको बोल छ, बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भनेर, उहाँको अबको प्रस्तुतिमा उहाँको बनाइरहेको छ, शब्द तथा संगीत अम्बर गुरुङज्यूको रहेको छ श्रोताहरू। बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भन्दै अब झुमा लिम्बू आइपुग्नु भएको छ, आउनुहोस् अब हामी उहाँलाई स्वागत गरिहालौं।

0: BFPS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो छोटो विश्रामपछि यहाँहरू सबैलाई स्वागत छ श्रोताहरू। आजको यो भनौँ यो साताको सङ्गीत सागर भनौँ होइन, यसमा छौँ हामी सङ्गीत सागरको इशालहरूमा, सङ्गीत सागरको यी लहरमा तपाईँ हामी रमाइरहेका छौँ र आशा छ विश्वास छ तपाईँहरू इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने होइन। र अब श्रोताहरू आउनुहोस् गीततर्फ लागौँ, गीत सङ्गीततर्फ नै लागौँ भनौँ होइन, गीत सङ्गीतमा नै आनन्द आउँछ। अबको प्रस्तुतिमा मैले हिन्दी गीत लिएर आएकी छु, हिन्दी गीत प्रस्तुत गर्न लागेकी छु अबको प्रस्तुतिमा, र नीति मोहन र विशाल मिश्र। हजुर श्रोताहरू, बलिउड चलचित्र गदर 2 यो गीत छ अबको प्रस्तुतिमा, चलते रे इश्क में पड़ जाते है। हजुर श्रोताहरू, इश्कमा पर्ने कुरा हुँदैछ अबको प्रस्तुतिमा, नीति मोहन र विशाल मिश्रको।

इश्क में पड़ जाते हैं भन्ने यो मिठो सुमधुर गीत मन छुने गीत भनौँ होइन यसलाई गीत सङ्गीत सबैले मन छुन्छ र यो मिठो सुमधुर गीत पश्चात अब कस्तो कथा लेख्यौ तिमीले मलाई मेरै जस्तो लाग्यो भन्दै आउँदै हुनुहुन्छ चर्चित गायिका रिमा गुरुङ र कृष्ण हरि बरालले लेख्नु भएको शब्दहरू छन् भन्ने सङ्गीत यसमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको रहेको छ।

मैले निम्त्याएकी छु, उहाँ आइपुग्नु भएको छ। प्रवीण सिंहले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ र ती शब्दहरूमा आफ्नो सुमधुर संगीतले सजाइदिनु भएको छ संगीतकार सुनिल बरदेवाज्यूले। र गीतको बोल छ, चिसो हावाले मलाई छोए झैं।

0: हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै, नेपाली तथा हिन्दी गीत सङ्गीत गजलमा रमाउँदा रमाउँदै आजको यो सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि यस्तै मिठा मिठा गीत सङ्गीतमा हामी रमाउनेछौँ। आजलाई भने तपाईँ हाम्रो छुट्ने बेला भइसकेको छ र अर्को साता भेटौँ। आजलाई छुटौँ। नमस्ते। बाबाई।
1: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।